అవసరం. నిర్మాణ రోజు సోదరి ఉద్యోగాలు

Thank you.

प्रकार के क्षेत्र में आर्थिक आपातकालीन स्वास्थ्य टोली परिचालन गरिएको छ। ती टोली में 175 जना स्वास्थ्य कर्मी रहेका छन्। उनीहरूले 4722 भन्दा बढी बिरामीलाई उपचार दिइरहेका छन्। त्यस्तै विभिन्न होल्डिङ सेन्टरमा 3 मनोसामाजिक परामर्श टोली मार्फत 4118 भन्दा बढी व्यक्तिलाई मनोसामाजिक परामर्श सेवा दिइएको छ। सबै व्यवस्थापन तथा परिचालनका लागि 35 टोली परिचालन गरिएको छ। स्वर अज्ञात तथा विपत्ता व्यक्तिको पहिचानका लागि दिइने

0: व्यावसायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाढी लगायतका विपद पछि मनोसामाजिक स्वास्थ्य र सुरक्षा वालाको भूमिका
1: उनीहरूलाई चित्र बनाउन लगाएर हुन्छ कि कताको माध्यमबाट विभिन्न तरिकाले उनीहरूलाई आफ्नो प्रयाहरू गर्न सक्छन्।
0: इजरायलमा सहायक श्रमिकको माग पास्टरको आँखा बारीमा फस्टाउँदै सिउने फल

Thank you.

विकास भारतको किशोरबेल खण्डको नयाँ ट्रयाकमा माटो र चट्टान बलियो बनाउने गरी तत्काल काम गर्न विज्ञको सुझाव छ। विकल्पमा सुरुङ वा पुल बनाउनु पर्ने जोड़ दिएको छ। त्यस्तै काङ्ग्रेस महासभापति खोज्न अधिवेशनको कार्यकारी

प्रतिनिधि शोभा क्षेत्रीय अधिवेशन सहित सोलहदेखि उन्नाइस असोजमा केन्द्रीय महाधिवेशन प्राधिकारी कार्यपालिका तय गरिएको छ। त्यस्तै जलवायु नियन्त्रणका लागि कूटनीतिक पहल बढाइँदै शीर्षकमा राजेश मिश्रले पनि खबर लेख्नु भएको छ।

गर्नु भएको छ। यदि अन्य महात्माको खबर सकिएको छ, इजरायलमा सहायता श्रमिकको महात्माको रहेर वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन सेवा केन्द्रमा सहायता श्रमिक केयर गिभरका रूपमा काम गर्न इच्छुक नेपाली युवाका लागि पुनः आवेदन माग गरेको हो। पाकिस्तानमा फसाउँदै श्रमिकको फल शीर्षकमा राधा भुइटेलले तिनबाट लेख्नु भएको खबर छ। किसान कर्मलाई थाती राखेर काठमाडौँ

प्रशासनिक भवन निर्माणमा देखिएको उल्लेख गरिएको छ। प्रभावित क्षेत्रबाट अहिलेसम्म हेलिकप्टरमा 833 उद्धार शीर्षकमा लेखिएको छ। पवनकी मसिनाले लेख्नु भएको काठमाडौँ छिर्ने मुख्य राजमार्गमा सधैँ दुःख, वैकल्पिक सडक निर्माणमा व्यवस्था शीर्षकमा

0: সঠিক নাম না কাজে কাজ
1: हामीलाई त

Grazie.

प्रशासन रसुवा नुवाकोट तादिन लगायत जिल्ला बाढीबाट बढी प्रभावित छन्। त्यहाँ प्रभावित भएका बालबालिका तथा किशोर किशोरीहरूले विभिन्न समस्या भोगिरहेका छन्। नुवाकोट पुग्नु भएका साथी सुशीला श्रेष्ठले उहाँहरूसँग भेटेर

Thank you.

I think it is.

Thank you.

0: नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। कसौटी तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।

Thank you.

Thank you.

0: हुन्छ आफ्नो टेम्पररी मनोरञ्जन चाहिँ चलाइरहेको हुन्छ। त्यो बेलामा चाहिँ हामीले बेलामा पुर्याउनै सकेनौँ भने उनीहरूको वृद्धि प्रणाको विकास हुन सक्छ। एक दोस्रो नम्बरमा चाहिँ यदि बुवा आमा आमा बा चाहिँ केही भए पनि उहाँले चाहिँ राम्रो समस्याहरू पाउनु भएको छ कि छैन, पौष्टिक तत्त्व पाउनु भएको छ कि छैन, यदि पौष्टिक तत्त्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा त्यो उद्योग दिनै सक्नुहुन्न, आउँदै आउँदैन। एक अनि अर्को कुरो चाहिँ आमाले प्रशस्त दुध उत्पादन हुनुको लागि आमाको मूल विज्ञान चाहिँ स्वतन्त्र सुरक्षित र भरपूर्ण हुनुपर्छ। भनेपछि मनोवैज्ञानिक रूपमा आमा पनि पीडित हुनुहुन्छ, त्यो बाजेको आमा बच्चा पनि नयाँ ठाउँमा आएर अप्ठ्यारोमा पर्नुहुन्छ। यो अहिलेको विपत्तिको बेलामा चाहिँ राम्रो पछि के छ भने बच्चाले अलिकति अनुकूल पाउने बित्तिकै उनीहरू पूर्व अवस्थामा चाहिँ टाढो फर्किन सक्छ।
1: अहिले अब जो आउँछ सबै आउँछ भन्ने जस्तो एउटा डिस्कसन आउँछ भने बालबालिकामा हुन्छ नि, बालबालिकामा के चाहिएको छ पोषिलो कुराहरूदेखि ती कुराहरू कोहीलाई चाहिँ केही कुरा मनपर्छ फेरि बालबालिकाको मनोविज्ञानको हिसाबले
0: होइन,
1: त्यस्तो कुरालाई चाहिँ कसरी ध्यान
0: दिनुपर्छ? वास्तवमा यी कुराहरू किन हुन्छन् त भन्दाखेरि मलाई खास गरी विपद तयारी पक्षहरूमा हामी बस्दाखेरि चाहिँ नेपालीले चाहिँ विपत्ति पर्ने परिस्थिति चाँडै बिर्सिने चाहिँ हाम्रो

चाहिँ मलाई एउटा मान्ने मान्छे खुसी के लागेको छ भने हामी अलिक सचेत गर्न थाल्दैछौँ, नगर्न थालेका छौँ र सबैले संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेका छौँ।

0: लागि कामपाटको जति महत्व हुन्छ त्यति नै मन परामर्शको पनि हुन्छ।
1: बालबालिका र किशोर किशोरीको पोषणमा ध्यान दिएर राहत वितरणको काम हुनुपर्ने बताउनुहुन्छ बाल अधिकार कर्मी प्रहलाद ढकाल। साथी भेटप्रकाशनले उहाँसँग यसै सन्दर्भमा कुराकानी गर्नु भएको छ। उहाँलाई के अरे खानाको खासै क्राइसिस नै लिएको थियो,

आगे जाएंगे। मलाई के लाग्छ मेरो मेरो आफ्नो विद्यार्थी भने एक बार नीति चाहिँ सामान्य समयमा हो क्या, वर्षको अरू सबै समयहरू समय एम्पायर गरौँ तर इमर्जेन्सी एम्पायर नगरौँ। होइन सम्बन्धले सहकार्य र सहयोग गर्न जरुरी छ र सजिलै तरिकाले गर्न सक्छन्। र सबैभन्दा ठुलो कुरो भनेको विपद नपर्दाखेरिको तयारी महत्त्वपूर्ण हुन्छ। विपदमा जुन एरियाको जस्तो हामी बाल संरक्षण र बालबाली शिक्षामा हामी अनुभवी छ।

0: సరకాలే ఉన్నారు. నేను తీసుకున్నది సంఘీయ సరకాలేని తగ్గితే అథవా స్థానీయ ప్రశాసన స్థానీయ సరకాలని त्यसरी चाहिँ सहयोगका लागि समन्वयहरूको आवश्यक छ.
1: मलाई के लाग्छ भने त्यहाँको आवश्यकता के हो, त्यहाँको आवश्यकता र स्थानीय स्तरमा सहयोग गर्ने गर्ने स्थानीय सरकारले गर्नु पर्यो. हाम्रो संविधानले त्यही कुरो भन्छ, स्थानीय सरकार त्यहाँको लिड स्थानीय सरकार हुनु पर्यो. तर के राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूलाई र निकायहरूलाई अथवा सरकारी निकाय गैर सरकारी निकाय राजनीतिक संगठन जस जसकोसँग जे स्रोत क्षमता अनुभव छ उहाँलाई त्यो क्षेत्रमा खोजिदिनुहोस् भन्ने काम चाहिँ केन्द्रीय स्तरबाट
0: सरकारबाट
1: डाटा लिन सक्नुहुन्छ अथवा बालबालिकाबाट डाटा लिन सक्नुहुन्छ. त्यहाँ लिएर तपाईँको क्षेत्रको हुनु तपाईँको क्षेत्रको हुनु वैदेशिक बहिनीको नामले उहाँलाई परिचालन गर्ने गरिदिनुहोस् भन्ने काम गर्नुपर्छ. तर फेसिलिटेसन गर्ने रिसिभ गर्ने परिचालन गर्ने काम चाहिँ स्थानीय सरकारले गर्नुपर्छ. चामलमा लगाए चामल किनेर खान्छन्, मकैको पिठोमा लगाए पिठो किनेर खान्छन्, नुडल खानुमा लगाए नुडल खान्छन्. नुडलमा चाहिँ हाम्रो हेल्दी नुडलको कुरा गर्दैछ है. आफूलाई जे आफ्नो शरीरलाई सुहाउने आफ्नो बालबच्चाले इच्छा गरेको बच्चाको स्वाद एउटा हुन्छ. हामी चामल लगेर होल्डिङ सेन्टरमा पुगिरहेछौँ, बच्चाको चाहिएको छ.

0: तपाईँले हामीलाई हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेसन नेटवर्क कि आइएनमा गएर पनि आफ्नो कुरा लेख्न सक्नुहुनेछ। हामी तपाईँको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्नेछौँ।
1: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल संघको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सिआइएनले तयार पारेको कार्यक्रम पोषण सम्वादबाट प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म सप्तश रावल
0: अनि मध्य प्रकाशले

sein Artikel-Partei. Seit Kongress schon mal gegeben, die andere Klasse, die dann von Qualität der Tarnen über die Reportage. Rotin war der Appartei in der Hand, zweimal geliebt und so oder gar von drei Besuch. Poté cosim bari per a parlar i pas que dintre de pari que va anar de cogutar a hat de cap i està per anar a calar i pas que dintre de pari que haurà de mort pas pas que dintre de pari que haurà de mort pas pas que dintre de pari que haurà de mort pas pas que dintre de pari que haurà de mort pas pas pas que dintre de pari que haurà de mort pas pas que dintre de pari que haurà de mort pas pas que dintre de pari que haurà de mort pas pas que dintre de pari que haurà de mort pas pas que dintre de pari que haurà de mort pas pas que dintre de pari que haurà de mort pas pas que dintre de रात संकलन आज पनि गरिने वडा अध्यक्ष दौलतहरूले जानकारी दिनुभयो। मसरी नगरपालिका वार्ड नम्बर पाँचले सम्पूर्ण गाउँमा फोटे कोशी बारी प्रभावितका लागि वडा स्तरीय रात संकलन अभियान सञ्चालन गरिरहेका छन्। वडा सदस्य शान्ति चौधरीको संयोजकत्वमा सञ्चालन गरिएको अभियानबाट हालसम्म 17,365 रुपियाँ नगद 140 किलो चामल 2 किलो दाल दिपोका नुन र दिपोका तेल संकलन भएको छ। राहत संकलनमा स्थानीय नागरिक संघ संस्था सहकारी विद्यालय युवा क्लब महिला समूह पुल विकास संस्था तथा इच्छुक सहयोगीदाताहरूले स्वस्फूर्त रूपमा सहयोग गरेका छन्। सहयोग आउने क्रम जारी रहेको वडा सदस्य शान्ति चौधरीले जानकारी दिनुभयो। राहत संकलन अभियानमा वडा सदस्य शान्ति चौधरीको संयोजकत्वमा दयाराम थारू कुलबहादुर विक प्रकाश चन्द्र पङ्गेनी रिस्मान चौधरी मिना थारू रूपला थारू लक्ष्मणा प्रहरी चौकीका प्रहरी हवलदार एकराज केसी लगायत प्रतिनिधिहरूको सहभागिता रहेको थियो। संकलित राहत सामग्री तथा रकम भोटेको सिमाली प्रभावित नागरिकहरूको सहयोगका लागि उपलब्ध गराइनेछ। बढियाताल गाउँपालिका वार्ड नम्बर 7मा रहेको भगवती दुग्ध उत्पादन सहकारी संस्था पछिल्लो समय दुग्ध उत्पादन तथा बजारीकरणका क्षेत्रमा परिचित नाम बनेको छ। 2057 सालमा 25 जना किसानको सहभागितामा स्थापना भएको सहकारीमा अहिले करिब 1,800 सदस्यहरू आबद्ध रहेका छन्। सहकारीले स्थापना हुँदा दैनिक 25 लिटर दुध संग्रह गर्ने गरेको थियो। हाल सहकारीले अफ सिजनमा दैनिक 9,000 लिटर र सिजनमा 15,000 लिटरसम्म दुध संकलन गर्दै आएको छ। संकलित सम्पूर्ण दुध पोखरा स्थित सुजल डेरीले सहकारीबाटै सिधै खरिद गर्ने गरेको सहकारीले जनाएको छ। भगवती दुग्ध उत्पादन सहकारीले दुध खरिदमा मात्र सीमित नभई किसानहरूलाई आत्मनिर्भर बनाउनका लागि पशुपालनमा आवश्यक सहयोग समेत गर्दै आएको छ। सहकारीले किसानका पशुका लागि आवश्यक दाना 1 महिनासम्मका लागि उपलब्ध गराउने गरेको छ। त्यस्तै पशु खरिद गर्न चाहने किसानलाई बिना बिन्दु 6% ब्याज दरमा ऋण लगानी गर्ने व्यवस्था समेत गरेको छ। सहकारीले आफ्ना सदस्य किसानले उत्पादन गरेको दुध संकलन गर्नुका साथै राजा

भए पनि आमा तिमीलाई लागेको होला मेरो गर्भबाट जन्मेको छोरो भने म हेर्नु परे होइन आमा तिम्रो छोरो मरेको होइन तिम्रो छोरो यो समाजमा यो देशमा एउटा बिउ बनेर रोपिएको छ तिम्रो छोरो मर्यो नयाँ सुशासनको वृक्ष उम्रिएको छ तिम्रो छोरो बिउ बनेर रोपिएपछि नयाँ सुशासनका वृक्षहरू उम्रिएको हो सांसद सुनाले पनि तिम्रो गर्भबाट यो देशमा एउटा उज्यालो किरण छर्ने छोरो जन्मिएको छ आमा जसले सही जन्माउनु भयो तिम्रो छोरो ढल्यो देश उठ्यो तिम्रो छोरा

Al final, el canon y el canon es que hay así y canon.

ठाउँ छ त आउ साथीलाई भेट्दिन्छ। यो मेरो छोटो दिन हुँदैन।

Grazie.

आफैले

0: Yeah.
1: Yeah. Break the binds.

Thank you.

ça. Thank you.

అనుకోవడం కానీ అనుకోవడం కానీ ముందు నిషేధం చెప్తుంది.

Thank you.

Thank you.

Thank you.

Yeah.

I'm going to go to the next one.

Thank you.

0: Southeast, Southeast.
1: आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तर प्रयोग खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ

Thank you.

Thank you.

0: ଯାଇଥିଲି ଆମେ ଯାଇଥାନ୍ତି
1: ଆରମ୍ଭ ଚେଷ୍ଟା କରୁ ବଜେଇ ନ ସକ

0: नजिकमा हेर्छु हेर्छ कृषिसँग कृषि धारण तथा सरकारीहरूले आवेदन पेश गर्नका लागि यो सूचना प्रकाशन गरिएको छ।
1: आवेदन फारम दिने अन्तिम मिति यो सूचना प्रकाशन भएको
0: अति विपन्न मुक्त

ಸಮಯ

Thank you.

I'm going to go to the next one.

Thank you.

marrano.

Ja,

0: Studio Grabada es junto a Jorge Pazar y Sandis.
1: Thank you.

si la persona se encarga de copiar la data y me daré el sondeo.

Sí, pues ahí está.

0: Did you
1: come up with a plan? Sorry, it was a Easter day.

0: आगे बढ़ना 30% 22% जनसंख्या उच्च रक्त चाप जोखिम में छन्। प्रशोधित तथा परिहारी खाना जंक फूड तथा डिब्बा का खाना में सोडियम धेरै गुण हुँदा मुटु रोग को जोखिम बढ़ाने गर्छ। विश्व स्वास्थ्य संगठन ने एउटा व्यक्ति दैनिक 5 ग्राम सम्म नुन सेवन गर्नु उपयुक्त हुने सलाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि

Thank you.

Thank you.

0: जिन्हें है वो से तैयारी
1: तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।

Thank you. We love that.

任何的事情。

Thank you.

Thank you.

Thank you.

la discoteca, ma anche se la trattata in tutto.

Thank you.

que sean tratadas con el tiempo total.

0: चुकिन्छन्। प्रसिद्ध तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हेतु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सट्टा र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ। सुखमय जीवन बिताउँ।

दीजिए, हम टेलीफोन पर दे देंगे।

विशेषज्ञ फिजिसियन डाक्टर द्वारा पेट छाती अलेजो नसा

शून्य शून्य एक सौ बयानबे रात 12:00 से 20:00 तक।

Thank you.

Thank you.

विश्व भर का रेड डिफरेंस एवं पार्टनर क्लब द्वारा जारी

0: 我是不是在为别的介绍而努力？我就在这个人。
1: Thank you.

0: জনকরি
1: Thank you.

शक्ति निर्माण गर्ने समय हो। धातु पदार्थको एक पटकको परिचय पनि रक्त मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव पनि खुल्ला कुरा गरौँ। समाधान धातु पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।

Exactly, I want to mark that the

Thank you.

Thank you.

दीदी हमारे साथ रहना तो फिर अतुष पड़ा, फिर आगे भाड़ा लागत है।

0: ছাত্র ছাত্রীরা
1: খারাপ

0: गर्ने कार्य गरिनु हुँदैन। यसमा सरकार बाधाले सबैमाथि ध्यान दिन जरुरी छ। अब खबर सन्तोषी रावलबाट।
1: प्रतिपक्षीय गतिमा यही भदौ दसमा आएको विनाशकारी बाटोबाट प्रभावित भएर विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा रहेका परिवारको अस्थायी बसोबासका लागि सरकारले सर्वेक्षण शुरू गरेको छ। होल्डिङ सेन्टरबाट अब केही हप्ताभित्र प्रत्येक परिवारलाई छुट्टा छुट्टी अस्थायी बसोबासको व्यवस्था गर्ने लक्ष्यले सर्वेक्षण अघि बढाएको प्रधानमन्त्री तथा मन्त्री केशवको कार्यालयले जनाएको छ। प्रभावित परिवारको इच्छा, आवश्यकता, उपलब्ध स्रोत साधनका आधारमा अस्थायी बसोबासको उपयुक्त विकल्प पहिचान गरी व्यवस्थापन गर्ने सरकारको तयारी छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा प्रारम्भिक टोली परिचालन गरी सर्वेक्षण शुरू गरेको हो। यसैबीच प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सिर्जित असहज परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र घाइतेहरूको उपचारको अवस्था बारे तिब्बती सुरक्षा निकायका प्रमुखहरूसँग आज छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले वर्तमान स्थितिको विस्तृत जानकारी लिँदै आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लमिछानेले रसुवा बाढीपछिको विपक्ष अवस्थासँग लड्न विशेष संसदीय समिति गठनको प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा वहाँले बाढीलाई राष्ट्रिय महत्वको जलवायु जन्य विपत्तिको घोषणा गर्दै विपत्तिको कारण क्षति तथा यसको अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभयो।
2: सरकारले आफ्नो कुटनीति तल अगाडि बढाइरहँदा हामीले पनि संसदीय कुटनीतिको एउटा नयाँ र ऐतिहासिक अध्याय शुरू गर्नुपर्नेछ। यस सम्बन्धित संसदमा चाहिँ प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्दछ। हिमालयको संरक्षण तथा जलवायु अनुकूलनका लागि ग्रीन क्लाइमेट फन्ड जीपीएफमा विशेष र सहज वित्तीय फोन सुनिश्चित गर्न सर्थ साउथ कोअपरेसन मार्फत हिमालय सम्बन्धी वैज्ञानिक अनुसन्धान तथा वैज्ञानिक आदान प्रदानलाई अघि बढाउन, प्राथमिक चेतावनी तथा विगत पूर्व सूचना प्रणालीको विकास गर्न, हिमाली समुदायको जीवन जीविकोपार्जन र सुरक्षित भविष्यको संरक्षण गर्न तथा जलवायुजन्य हानि र क्षतिको संवेदनका लागि वन फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज एफआरएलडीबाट नियोजित अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गर्नु।
1: बैठकमा कंग्रेसले भुटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएको छ। कंग्रेस प्रमुख सचेतक वासुदेव थापा
3: अन्तिमले सोख्न पुगेको छ। यस्तो राष्ट्रिय विपत्तिको समयमा नागरिक बचाउनु र संकटमा परेका परिवारलाई राज्यको उपस्थिति महसुस गराउनु सरकारको पहिलो दायित्व हो। सरकारले आफ्नो

सरकारले अझै जीपीटी उद्धारको सम्भावना रहेकाले सरकारले सबै शक्ति पहुँचेमा लगाउनु पर्ने बताउनु भयो। अस्पताल संसदीय दल सचेतक क्रान्ति शिखा अधिकारीले राहत कोषमा जम्मा भएको सहयोग तत्काल प्रसारण गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ।

शिक्षा मन्त्रालयले अवसर फुटेको सिद्धार्थ प्रसुलीमा आएको बारेबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा नियमित पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरेको छ। सिआइएनसँग कुरा गर्दै मन्त्रालयका सहायक प्रवक्ता वीर बहादुर धामी

0: सूचनाको लागि बलियो बनाउन खाताहरूले व्यापारीको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै उहाँले यस्तो बताउनु भयो। काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन उद्योग वाणिज्य तथा अर्थ आपूर्ति मन्त्री गौरी कुमार यादवले महत्वका निकायलाई निर्देशन गर्नुभएको छ। मन्त्री यादवले काठमाडौँ उपत्यका भित्र मात्र लागू हुने गरी एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको ग्यास सिलिन्डर सँग उही मूल्यमा सम्प्रसार गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन गर्नुभएको हो। आज प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले उद्योगी औद्योगिक र सरकारी कर्मचारीका कारण काम गर्न समस्या भएको गुनासो सुनाउनुभयो।
1: जोडेरै समय भनेको छु कि ग्यास आपूर्ति सहज बनाइदिनु छ।

सुतेको बताउनु भएको छ। बालकोट स्थित जलाइएको घरमा सञ्चार कर्मीसँग कुरा गर्दै गत 24 गते देशको लागि तल दिनुभएको उनीले टिप्पणी गर्नुभयो। यसैपछि नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले देशव्यापी भ्रमणमा निस्किने घोषणा गर्नुभएको छ। भक्तपुरमा आज भएको एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले देशव्यापी भ्रमणमा निस्किने घोषणा गर्नुभएको हो। जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुर कठी गाउँपालिकामा वडा नम्बर 3 का 6 भूमिहीन गुम्बासी परिवारलाई जग्गा दिने ऊर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा दिने ऊर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गा दिने गर्ने कार्यक्रम मकवानपुरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले धारा र चापा र कैलालीमा जापानिजी इन्सेफ्लाइटिस विरुद्धको खोप सञ्चालन गर्ने भएको छ। संक्रमणका कारण बिरामी तथा मृत्यु बढ्दै गएपछि झापा र कैलालीका 3 स्थानीय तहमा जी विरुद्ध खोप अभियान सञ्चालन गर्न लागेको हो। देशका विभिन्न भूभागमा आज भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पर्याप्त नहुने भएको कारण शरीरलाई आवश्यक पोषण पुग्दैन।

0: அவங்க
1: सरकारले गरेको अत्यन्त

0: तब प्रयास गर्नुपर्ने देखाएको छ। सार्वजनिक सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा करिब 18,000 बालबालिकामा शीघ्र पटा कुपोषण रहेको देखिएको छ। उक्त अभियानको तथ्याङ्क सार्वजनिक गर्दै 18,309 बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको हो। अभियानको क्रममा 10,35,201 बालबालिकामा परीक्षण गरिएको थियो, जसमध्ये 18,309 जना बालबालिकामा शीघ्र अथवा कडा खालको कुपोषण देखिएको हो। मध्य प्रदेशका 136 बालिका मध्ये 109 बालिकाका बालबालिकामा शीघ्र कुपोषणको समस्या देखिएको छ।
1: मध्यप्रदेशले सबैभन्दा बढी सहरीको हरिपुर नगरपालिकामा 8.8% बालबालिकामा कडा किसिमको कुपोषण देखिएको छ। हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नगर किशोर राईका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बालबालिका बढी उपस्थित पाइन्छ। मधेसमा प्राय मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन्। चन्द्रनगर गाउँपालिका छ चामल निवासी मुसलमान समुदायका अगुवा एवं राष्ट्रिय मुसलमान संघका अध्यक्ष ऋतुराज ऋषि मुसलमानले गरिबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावक सँगै बालबालिका पनि भोकै सुत्नु पर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ।
0: पालिकाहरूले पनि आफ्नो तयारी गरेका छन्। महोत्तरीको अलवै महापालिकामा 12% बालबालिकामा कुपोषण रहेकोमा विशेष कार्यक्रम शुरू गरेको महोत्तरीको अलवै महापालिकाका स्वास्थ्य शाखा प्रमुख रविन्द्र कुमार यादव बताउनुहुन्छ।
2: सूक्ष्म तरिकाले अध्ययन गर्दैछु वास्तविकता के कारण छ। जुन हामीहरूले पोषण कार्यक्रम अन्तर्गत स्कुलीय अवस्थादेखि नै हामीहरू आइरहेको स्कुलले कृषि पोषण भइराखेको छौँ।
0: मध्य प्रदेश अनि लुम्बिनी प्रदेशको तल्लो भेगहरूमा पनि कुपोषणको अवस्था उस्तै देखिन्छ। कुल 20,725 बालबालिका मध्ये 1400 भन्दा बढी बालबालिकामा मध्यम तथा गम्भीर खालको कुपोषण देखिएको हो।
3: मेघनाथ गाउँपालिकाका 4,399 मध्ये 168 जना मध्यम र 43 गम्भीर कुपोषण भेटिएका छन् भने जानकी गाउँपालिकामा 4,120 मध्ये 175 जनामा मध्यम र 36 जनामा गम्भीर कुपोषण देखिएको छ। मेघनाथ गाउँपालिका 9 वर्ष स्वास्थ्य चौकीका इन्चार्ज जेल बहादुर।

0: सुनाउँदै आए पनि तनाव कमजोर देखिएको छ। यसको कारण प्रभारी बताउने राप्ती सुनारी गाउँपालिकाकी उपाध्यक्ष मणिष सिंह थारू कुपोषण हटाउन कतिपय स्थानीय सरकारले परिवारलाई मासु अण्डामा आत्मनिर्भर बनाउने योजना कार्यान्वयन गरिरहेका छन्। यस अध्ययनका क्रममा मध्यम खालको कुपोषणमा अभिभावकलाई सल्लाह दिइन्छ भने कडा कुपोषण देखिँदा स्वास्थ्य संस्थामा राखेर बालबालिकाको उत्तम सुधारका लागि उपचार प्रक्रिया शुरू गर्ने गरिएको छ।
1: अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतमा भन्दा यसपटक कुपोषणको संख्या निकै बढेकाले विशेष खालको कार्यक्रमहरू ल्याउन लागेको बताउनु भएको छ।
2: बालबालिकाको विभिन्न जुन वर्गीकरण अनुसार घरैमा स्थानीय तहमा भएका खानेकुराहरूको प्रमोसन गर्ने त्यो खानाका लागि जुन विभिन्न तहमा परामर्श गर्ने कुरा र यदि पदाशीर कुपोषण भन्छौँ हामी पदाशीर कुपोषण भएको अवस्थाका खानाहरूलाई तयारी खाना अहिले पनि परिकरण अनुसारको चाहिएर लम्बाइ कौन लिएपछि त्यो परिकरण पनि हाम्रो अहिले प्रचलन छ। त्यो अनुसारले कुन उसमा प्रशस्त चाहिने खानेकुराहरू पनि अझै बढी कलासेवा उपलब्ध पनि छ र अन्य मुनियादेखि लिएर जोडेर अझ पनि कमिसन छ भने पोषण प्रस्तावका केन्द्रमा भनेर 24 पोषण प्रस्तावका केन्द्र छन् हाम्रो पूर्वदेखि पश्चिमसम्म 70 ठाउँमा यसै भरिमा त्यो केन्द्रमा भएर निशुल्क रूपमा आमा र बच्चा दुवैलाई राखेर पाल्रोग विशेषज्ञकै निगरानीमा भर्नै गरेर पाल्रोग विशेषज्ञ निगरानीमा गर्ने चाहिँ यो खालको हामीले धेरै वर्षदेखि गरिरहेका छौँ। नगरपालिका जिल्लाको सम्पूर्ण उद्यमलाई मैले प्रयोग गरिसकेपछि र त्यसपछि पनि अनि अरू मन्त्रालयहरू सम्बन्ध मन्त्रालयहरूसँग पनि हामीले सफल गऱ्यौँ। अनि कसको रोग के हुन सक्छ यो खालि एउटा मात्रै मन्त्रालयको विषय भएन, प्रभावले विषय भएको कसरी कार्ययोजना बनाएर कसरी जाने सहितको चुनाव सहितको हामीले प्रतिनिधि गर्यौँ।
1: शीघ्र कुपोषण भएका बालबालिका खेउटी कदम देखिने खालका हुन्छन्। यस्तो किसिमको कुपोषण लागेका बालबालिकालाई तयारी उपचारात्मक खाना दिने भएकाले उच्च तयारी खाना खाएपछि बालबालिका निरोगी हुने भएकाले उपचार र प्रचारात्मक कार्यक्रमको आवश्यकता छ।

मैले बुझेँ, म परम्परागत विषय नै प्रयोग गर्छु।

0: संतरी खाना खाए, व्यायाम स्वच्छ करे
1: जीवन अपनाए।

Thank you.

Thank you.

0: घोरी रहेको घोरी सेन्टरमा बस्दै आएकी सुनिता तामाङले आफू बस्दै आएको घोरी सेन्टरमा समस्या नै समस्या रहेको बताइन्। घोरी सेन्टरमा खानाको राम्रो सुविधा भए तापनि आफ्नो यसको ठाउँमा सीमित शौचालय मात्र भएकाले निकै समस्या खेप्नु परेको किसिमले तामाङले बताइन्। होलिङ सेन्टरमा पानीको अभाव, भिडभाड, जथाभावी रहेको पूर्वको कारण रुखुखी लगायत विभिन्न रोगहरू दिन प्रतिदिन बढ्न थालेको विपना लामाले बताइन्। होलिङ सेन्टरमा भएको समस्याबारे जानकारी आए लगतै समाधानमा निरन्तर पहल गर्दै आएको विद्युत नगरपालिकाका मेयर रमन श्रेष्ठले बताए। वितरण तथा विभिन्न निकायबाट आएका स्वयंसेवकहरू त्रिशुलीमाथि उम्रिन पुग्न निकै कठिन भएको कारण अलि समस्या भएको सरकारी अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी पुमाको।
1: आज भनौँ चौधरी गते गत वर्ष राज्यका सबैले सुप्रिम अन्नता भवनमा आज मिलेको दिन राष्ट्रिय योजना आयोगले क्षतिको आकलन गर्दै 3 वर्षभित्र पुनर्निर्माण गर्ने बताएको थियो। के प्रत्यक्ष अनुसारको काम भइरहेको देखिन्छ। साथी अशोक भाले प्रश्न सोधिरहेको

Thank you.

0: स्वास्थ्य प्रति हाम्रो प्रतिबद्धता बिहारमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कसरी अस्पताल बासगढीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक

Thank you.

प्रचार प्रसार गरिरहेको थियो। स्वयं मानिसहरू बाहिर उभिरहेका थिए। जब न्यायाधीश मोदीहरू न्यायालयभित्र पुगे तब दुईजना पत्रकारहरूको मृत्युका चार खर्च गरिएको थियो। न्यायाधीश ट्रम्पले हथौडा मेचमा बजाएपछि सरकारको तर्फबाट अभियोग पत्र बदल्नको लागि एक अति विशिष्ट आवेदन पत्र प्रस्तुत गरे। कोर्ट शान्त रहोस् प्रहरीले चिच्याएर भने पनि न्यायाधीश ट्रम्पले ती न्यायाधीशहरूको प्रीति एकै फैसला गरेको घोषणा गरे। सबैतिर एकैछिन मौन बसाए। न्यायाधीशको निर्णयको पुनरावलोकन गर्दै न्यायाधीश ट्रम्पले गम्भीर आवाजमा भने हो अफ्रिकन नेसनल कङ्ग्रेसले

काला जातिको समस्या

विचारमा कुनै पनि स्वतन्त्रता सेनानीले मानिसलाई सचेत बनाउन मिलेको अवसर हुँदैन थियो। भोलिपल्ट अनेक अर्को राष्ट्रिय कार्यकारिणीको एकको सभामा भारतले डरबरमा काङ्ग्रेस आन्दोलनका सहकर्मीसँग भएर एकजना कार्यान्वयनको निम्ति कर्मी बस्नेमा उहाँको भ्रमणकाल गर्ने या धर्ना अथवा प्रदर्शन गर्ने भन्ने बारेमा चर्चा गरे। कर्मी रहने रणनीति त 1950 अपनाउँदै आएको उनीहरूले जानकारी दिए। सार्वजनिक प्रदर्शनमा

और जुर्म रहा है और मरीज में काम आ जाना और दूर करे अपने विधानसभा काम करी और बनाने कार्यक्रम को विरोध करी और अपनी कांग्रेस में कांग्रेस का नेता रही कार्यक्रम निंदा करी उन्हें को पूजा कर अपने हामीलाई दुखी बनाए उन्हें को आलोचना चाह हामी स्वीकार गर्न सक्छौं तर मानिसलाई काममा जाऊ भनेर उस्काउँदा सबैले लाभ लिन सक्थ्यो उसले सोमबार घरमै रहने पहिलो दिन थियो धेरै मानिसले काममा नजर आफ्नो काममा जीविकालाई खतरा पारे तर धेरैतिरबाट खासै आशा लाग्ने समस्या आएन त्यसैले हप्ताको दोस्रो दिन आफ्ना साथीहरूसँग सल्लाह गरेर मैले हडताल फिर्ता दिएँ तर सङ्घर्षदेखि सही चाहिँ भएको थियो बल प्रयोगको बारेमा हामी उमेशले साथीभन्दा अगाडि केही गर्दै थियौँ सन् 1952 नै मैले वर्ल्ड शिशुहरूसँग प्रशस्त सङ्घर्षको बारेमा चर्चा गरेको थिएँ अब हामीले सङ्गठनले नयाँ बाटो अपनाउनु पर्छ भनेर निश्चय गर्यो कम्युनिष्ट पार्टीले जुत्ता भूमिगत रहेर स्वयंलाई संरक्षित गरेको थियो र अलग फौज पनि तयार पारेको थियो मैले जुन 1961 कार्यकारिणी समितिको सभामा सशस्त्र सङ्घर्षका समस्या उठाएको थिएँ तर मेरा सहकर्मी विशेष कोतानी र वर्ल्ड शिशुहरू दुवैले मेरो प्रस्ताव स्वीकारेन उनीहरूले पनि यदि मण्डेलाले बताएको बाटोमा हामी हिँड्यौँ भने त हाम्रा शत्रुले निर्दोष मानिसहरूको हत्या गरिदिनेछ मानिसको प्रति त्यसैले हिंसा भए कुनै मुक्तिको बाटो देखिन भनेर स्पष्ट बताइदिए अनि केवल नरेन्द्र स्टालिन यो पुस्तकमा स्थिति अनुकूल छैन किनी बेर प्रतिष्ठित भन्ने परिभाषाको अनुसरण गरेका थिए मैले उनलाई भने यदि तपाईँ पाठ्य पुस्तकको अनुसार चल्न चाहनुहुन्छ भने परिवर्तन आउन गाह्रो छ किनकि सबै लेखाएर गएमा एउटै सन्दर्भ लागू हुँदैन आफ्नो लामो बिलको कुराकानीको अन्त्यमा उनी बोले सर म तपाईँसँग वाचा गर्न सक्दिनँ तर यो विषयलाई फेरि समितिमा उठाउँछु अनि त्यसपछि हेरौँ के हुन्छ मैले सभामा आफ्नो तर्क राखेँ सुरुमा सबैले इन्कार गरे तर सैनिक अभियान अपरिहार्य छ भन्नेमा पनि पछि सहमत भए राष्ट्रिय कार्यकारिणी कार्य समितिको प्रारम्भ निर्णयलाई स्वीकृति

Samo i da to malo te razmaš.